0: السلام علیکم, میں آپ کی آرزو رمشد زادی اور آپ سن رہے ہیں FM 100 پر پروگرام سبات سٹون, جو کہ کئی سالوں سے پیش کیا جا رہا ہے, جس میں مشہور ماہر علم نجوم ڈاکٹر جلیل اسلم آپ کو ستاروں کے مطابق زندگی کی الجھن سے نکلنے کا طریقہ بتاتے ہیں. جی ہاں, صرف ایک جیم سٹون کے ذریعے, ایک پتھر کے ذریعے, وہ ایک نگینہ ہی آپ کو ہیلنگ دے گا جو کہ سواج سٹون سے ملے گا. سواج سٹون کا نمبر ہے 0333 555 0112 0333 555 0112 0111 0333 555 0112 0111 0333 555 0112 0111 0333 555 0112 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 0111 आपकी मुश्किल को भांप लेते हैं। यूं वो आपको सिवाज स्टोन का लकी जैम स्टोन बताकर रास्ते आसान बना देते हैं। तो अभी राब्ता कीजिए इन दिए गए नंबरों पे।
1: अस्सलाम वालेकुम, पूरे पाकिस्तान में जहां जहां तक भी FM 100 सुना जा रहा है, सिवाज स्टोन के इस प्रोग्राम में मैं डॉक्टर जलील असलम आपके साथ इस्लामाबाद में बिल्कुल लाइव एंड अक्रॉस द पाकिस्तान जहां जहां भी आप FM 100 को ट्यून कर रहे हैं, मैं सिवाज स्टोन के प्रोग्राम में आपके साथ शामिल हूं। अ मोटिवेशनल स्पीकर एंड ब्रिटिश काउंसलर सर्टिफाइड मैं आपके साथ इस प्रोग्राम में मौजूद होता हूं। सितारों की दुनिया को लिए आपका लकी स्टार, आपका लकी जैम स्टोन, हॉरिस्कोप, इस्तखारा और न्यूमरोलॉजी, इन तमाम नॉलेज को लेकर मैं टेबल पर बैठ जवाब दिए जाता हूं। हमारे कॉलर आए जाते हैं और ये प्रोग्राम पिछले कई सालों से भागम भाग है और इस प्रोग्राम के जरिए बहुत से लोगों ने अपनी लाइफ को बदल दिया है। बहुत से लोग जो इन्फिनिटी कॉम्प्लेक्स का शिकार थे वो अपने आप को बेहतरी की तरफ ले आए हैं। बहुत से लोग जो अपनी जिंदगी को स्टक कर चुके थे कि अब मैं कुछ नहीं कर सकता, वो लोग टॉप पे चले गए हैं। बहुत से लोग जो घरों से बाहर निकलते हुए डरते थे कि वो फलाना शख्स मुझे देख लेगा और आ चलते लोग मुझे देख लेंगे, कॉम्प्लेक्स में थे जो लोग, हमारे इस प्रोग्राम के जरिए बहुत से लोगों ने अपनी लाइफ को बदल लिया। ये प्रोग्राम बहुत सी चीजें लिए आपके साथ मौजूद होता है। इस प्रोग्राम में मोटिवेशनल स्पीकर मैं आपके साथ मौजूद होता हूं, ब्रिटिश कंसल्टेंट, ब्रिटिश सर्टिफाइड काउंसलर मैं आपके साथ मौजूद होता हूं और सितारों की दुनिया को लिए, जैमस्टोन के राजों को लिए, इन पत्थरों की गुफ्तगू लिए और आपकी लाइफ की हिस्ट्री लिए ये प्रोग्राम सिवाज स्टोन का रवां दवा है। सिवाज स्टोन से राब्ता करने के लिए आपको सिवाज स्टोन के ऑफिस तक पहुंचना है और उसके लिए आपको नंबर डायल करना है। सिवाज स्टोन का ऑफिस लाहौर में मौजूद है, आपको नंबर डायल करना है 0333-555-0011। अगर आप चाहते हैं मुझसे मुलाकात करना, अपनी लाइफ के बारे में कुछ पूछना चाहते हैं, कुछ हाथों की लकीरों पर डिस्कस करना चाहते हैं, अपने जॉडिक और इसको इस्तखारे पर कोई क्वेश्चन उलझन आप पास बैठ के उसका हल ढूंढना चाहते हैं, तो आपको अपॉइंटमेंट तो लेना होगी और अपॉइंटमेंट लेने के लिए आपको डायल करना है 0334-222-212। आप सिवाज स्टोन की फेसबुक को भी विजिट कर सकते हैं, सिवाज स्टोन SVAHJSTONE। और आप यूट्यूब पर भी मुझे देख सकते हैं और यूट्यूब के लिए आपको यूट्यूब पे जाना है डॉक्टर DR जलील असलम ऑफिशियल। इस पे आप जाएंगे तो आप यूट्यूब पर भी मुझको देख सकते हैं। आप सुनते चले जाइए सिवाज स्टोन का प्रोग्राम, अपनी जिंदगी को बदलने के लिए, अपनी लाइफ को बदलने के लिए, अपनी किस्मत को बदलने के लिए और अपनी तकदीर
2: کو پرواز کی طرف لے جانے کے لیے, اور میں بالکل ایک گھنٹہ آپ کے ساتھ اس پروگرام میں شامل ہوں. اور آپ میرے ساتھ ہماری پریزنٹر ارم شہزادی کو بھی سنتے چلے جا رہے ہیں, اور ارم شہزادی بھی ہمارے ساتھ اس پروگرام میں شامل ہیں. آپ سنتے چلے جائیے, اپنے کوشچن فٹافٹ لکھتے چلے جائیں جو کوشچن کرنے ہیں, اور ایک سیکنڈ میں ایک کوشچن کا جواب آپ بالکل لائیو لیتے چلے جائیں. جن کی کال نہیں مل پائے گی وہ بالکل ہم سے ناراض نہ ہو, اس کا طریقہ کر یہ ہوگا کہ آپ جو سیواج اسٹون کے جو نمبر آپ کو بتا رہے ہیں ان نمبروں پہ آپ واٹس ایپ پہ وائس نوٹ بھیجیں, آپ وائس نوٹ بھیجیں اس ڈیٹیل کے ساتھ اور میں آپ کو فوراً جواب دوں گا. اگر آپ چاہیں گے تو آپ کا وائس نوٹ بالکل لائیو پروگرام میں شامل کر دیں گے, اور اگر آپ چاہیں گے کہ نہیں پروگرام میں آپ کی آواز یا آپ کا کوشچن نہیں آنا چاہیے تو پھر میں آپ کو جواب بھیج دوں گا. آپ بالکل اپنا وائس نوٹ بھیج سکتے ہیں سیواج اسٹون کے ان نمبروں پہ جو نمبر آپ کو بار بار بتائے جا رہے ہیں.
1: اب لائیو پروگرام میں شامل ہو سکتے ہیں ایف ایم 100 کے ریڈیو نمبر کے ذریعے, اور اس کے علاوہ اگر سیواج اسٹون کے آفس میں آپ مجھ سے ملنا چاہتے ہیں اپائنٹمنٹ لے کے, تو اپائنٹمنٹ لینے کے لیے نمبر ہے 0333-555-0001. آپ سیواج اسٹون سے اپنا لکی جام اسٹون لینا چاہتے ہیں, سیواج اسٹون کے آفس کو وزٹ کرنا چاہتے ہیں, سیواج اسٹون پہ آ کے مجھ سے ہی ملاقات کرنا چاہتے ہیں اپائنمنٹ کے ذریعے, تو وہ نمبر ہے 0333-555-0001. ان نمبروں پہ آپ رابطہ کریں اور آپ سیواج اسٹون پہ بڑی آسانی سے آ سکتے ہیں. اب ہم یہ پروگرام کے لیے آتے ہیں کہ الجھنیں اتنی ہوئی کہ انسان ہی آخر تمام ہوا. لوگ بہت سے سٹریس کے ذریعے اپنی زندگی کو خدا حافظ کہہ جاتے ہیں. سٹریس ایک ایسی بیماری ہے جو کسی دوائی سے ٹھیک نہیں ہوتی. سٹریس کیا ہے؟ ہم نے خود بخود اس کو تیار کر لیا. ٹینشن کیا ہے؟

0: ब्रिलियंट हैं, आप बहुत इंटेलिजेंट हैं, आप बहस बहुत करती हैं घर में, जब बहस करती हैं तो कमाल कर देती हैं, आपको सिर्फ प्रॉब्लम ये है कि आप के दिमाग में कुछ चीज समझ नहीं आती पढ़ाई की, आप सिवाच स्टोन का सिर्फ और सिर्फ एम्थिस्ट पहन लें और एम्थिस्ट को अपनी लेफ्ट हैंड की बिग फिंगर में पहन लें, इसको आप एम्थिस्ट को पहनना है आपने 13 कैरेट का ये स्टोन पहनना है और आपने इसको ट्यूसडे वाले दिन, मंगल वाले दिन आपने पहनना है, ठीक पूरे 12 बजे आपने पहनना है और 12 बजे पहनते ही आपने एक सदका देना है, 1.5 पाव बड़ा गोश्त हड्डी वाला 7 मरतबा अपने सर से वारना है और उसको घर से बाहर किसी खुले मैदान में एक साइड पे रख दें जहां पे एक चीले वगैरह कवे वगैरह ले जाएंगे, लेकिन आपने रख के आ जाना, पीछे मुड़ के नहीं देखना। आपने हर रोज रात को स्टोन को उतार दिया करना है, इसको एक शीशे की बॉटल में बंद करके रख दिया करना है, सुबह उठकर आपने दोबारा पहन लिया करना है। आप देखिएगा कि हर दिन ऐसा होगा कि वाकई आपने किताब पकड़ी, आपका दिल किया पढ़ने को, आप पढ़ने लग पड़ी और इतना पढ़ेंगी कि दुनिया हैरान हो जाएगी कि अलीजा रानी इतना पढ़ गई है।
1: अस्सलाम वालेकुम, कौन बात कर रहा है और कहाँ से?
2: वालेकुम सलाम, जी मैं मुदस्सर बात कर रहा हूँ गुजर खान से, 03-07-1999 और अम्मा का नाम, अम्मी का नाम है आसिया बीबी। ये जी तो मुझे नौकरी नहीं मिलती और मैं बीमार ज्यादा रहता हूँ तो मुझे उन्हें जवाब जवाब दे, हमारी बिजली नहीं है
3: जी। नौकरी में तो काफी ज्यादा रुकावट है आपकी, आप एक तो एमेथिस्ट स्टोन पहन लें, एमेथिस्ट को राइट हैंड की रिंग फिंगर में पहने, इससे पहनने से आपके नौकरी के कारोबारी हालात बेहतर हो जाएंगे और नौकरी आपको जून जुलाई अगस्त तक आपको नौकरी मिलेगी, काफी देर है आपकी नौकरी में, तो जब आप एमेथिस्ट पहन लेंगे तो इससे हालात बेहतर हो जाएंगे, नौकरी आपको जल्द मिल जाएगी।
0: शिवाज स्टोन से राब्ता करने के लिए आपको शिवाज स्टोन के ऑफिस तक पहुंचना है और उसके लिए आपको नंबर डायल करना है। शिवाज स्टोन का ऑफिस लाहौर में मौजूद है, आपको नंबर डायल करना है 0333-555-0011। अगर आप चाहते हैं मुझसे मुलाकात करना, अपनी लाइफ के बारे में कुछ पूछना चाहते हैं, कुछ हाथों की लकीरों पर डिस्कस करना चाहते हैं, अपने जॉडिक हॉरिस्कोप इस्तखारे पर कोई क्वेश्चन उलझन आप पास बैठ के उसका हल ढूंढना चाहते हैं, तो आपको अपॉइंटमेंट तो लेना होगी और अपॉइंटमेंट लेने के लिए आपको डायल करना है 0334-222-212। आप शिवाज स्टोन की फेसबुक को भी विजिट कर सकते हैं, शिवाज स्टोन SVAHJSTONE, और आप YouTube पर भी मुझे देख सकते हैं और YouTube के लिए आपको YouTube पे जाना है DR जलील असलम ऑफिशियल, इस पे आप जाएंगे तो आप YouTube पर भी मुझको देख सकते हैं। आप सुनते चले जाइए शिवाज स्टोन का प्रोग्राम, अपनी जिंदगी को बदलने के लिए, अपनी लाइफ को बदलने के लिए, अपनी किस्मत को बदलने के लिए और अपनी तकदीर को परवाज की तरफ ले जाने के लिए, और मैं बिल्कुल 1 घंटा आपके साथ इस प्रोग्राम में शामिल हूं और आप मेरे साथ हमारी प्रेजेंटर इरम शहजादी को भी सुनते चले जा रहे हैं और इरम शहजादी भी हमारे साथ इस प्रोग्राम में शामिल हैं। आप सुनते चले जाइए, अपने क्वेश्चन फटाफट लिखते चले जाइए जो क्वेश्चन करने हैं और 1 सेकंड में एक क्वेश्चन का जवाब आप बिल्कुल लाइव लेते चले जाएं। जिनकी कॉल नहीं मिल पाएगी वो बिल्कुल हमसे नाराज ना हो, उसका तरीके करिए होगा कि आप जो शिवाज स्टोन के जो नंबर आपको बता रहे हैं उन नंबरों पे आप व्हाट्सएप पे वॉइस नोट भेजें, आप वॉइस नोट भेजें इस डिटेल के साथ और मैं आपको फौरन जवाब दूंगा। अगर आप चाहेंगे तो आपका वॉइस नोट बिल्कुल लाइव प्रोग्राम में शामिल कर देंगे और अगर आप चाहेंगे कि नहीं प्रोग्राम में आपकी ये आवाज या आपका क्वेश्चन नहीं आना चाहिए तो फिर मैं आपको जवाब भेज दूंगा। आप बिल्कुल अपना वॉइस नोट भेज सकते हैं शिवाज स्टोन के इन नंबरों पे जो नंबर आपको बार बार बताए जा रहे हैं।
1: प्रोग्राम आप सुन रहे थे, शिवाज स्टोन और डॉक्टर जलील असलम हमारे साथ मौजूद थे जो कि जेम स्टोन एक्सपर्ट हैं, मोटिवेशनल स्पीकर हैं और साथ ही साथ काउंसलर भी हैं। वो आपको आपका लकी पत्थर बता रहे थे और आप घर बैठे इस लकी पत्थर को जान सकते हैं, उसके लिए आपको कॉल करनी होगी 0333-555-0011 पर। नंबर रिपीट किए देती हूँ 0333-555-0011, چونکہ اب ہمارا جانے کا وقت ہو گیا اور آج آپ نے بھرپور استفادہ اٹھایا ڈاکٹر جلیل اسلم کی گفتگو سے, اور آنے والے پروگرام میں ہم آپ کو بتائیں گے کہ آپ کون سا لکی پتھر یوز کریں تو آپ کے کام میں, کاروبار میں اور آپ کے رسک میں اضافہ ہو سکتا ہے, اور اگر آپ گھر بیٹھے اپنا پتھر لکی پتھر جاننا چاہتے ہیں تو اس کے لیے آپ کو یہاں پر کال کرنی پڑے گی. دیے گئے نمبر یہ ہے 0334222312.
0: شاید کہ تیرے دل میں اتر جائے میری بات, یہ دنیا دانش مندوں کے لیے ہے, نادانوں کے لیے یہاں اس کے سوا کوئی انجام نہیں کہ وہ بے سوچے سمجھے ایک اقدام کریں اور جب اس کا برا انجام سامنے آئے تو اس کے خلاف احتجاج کرنے بیٹھ جائیں. آج کا صحیح مصرف آج کو قربان کرنا نہیں بلکہ آج کو استعمال کرنا ہے. جو لوگ اس حکمت کو جانیں وہی اس دنیا میں بڑی کامیابی حاصل کرتے ہیں, اور بڑی کامیابی حاصل کرنے کے لیے آپ کو ہر لحاظ سے پازیٹو ہونا پڑے گا, اپنی سوچ کو مثبت رکھنا ہوگا, تبھی آپ اپنی منزل کو حاصل کر سکیں گے. پاکستان بہت مضبوط ملک ہے, بہت بڑا ملک ہے. آپ اس وطن میں رہ کے اس مٹی سے پیار کریں, اس دھرتی سے پیار کریں, اور اس دھرتی نے ہمیں بہت کچھ عطا کیا کہ آج ہم آزادی سے بول رہے ہیں, پرسکون زندگی گزار رہے ہیں, اور علم حاصل کریں. علم کے بغیر زندگی ادھوری ہے. آپ علم حاصل کریں گے تو بہت عقل مند لوگوں میں شمار کیے جائیں گے, اور ہر چیز, ہر منزل آپ کے قدم چھوئے گی. میری طرف سے اللہ نگہبان.
1: پروگرام آپ سن رہے تھے سواج سٹون. پروگرام کا ٹائم ختم ہو چکا, اور اگر آپ ڈاکٹر جلیل اسلم سے رابطہ کرنا چاہتے ہیں تو جاتے جاتے آپ لوگوں کو نمبر نوٹ کروائے دیتے ہیں 0333550011. ریپیٹ کرتی ہوں 0333555000011. اللہ حافظ.
4: Karachi, Lahore, Islamabad, Hyderabad, Rahim Al Khan,
5: Bogdan, Abbottabad, Gujarat, Jalandhar.
4: Across the nation, this is FM 100.
6: ٹیکس پے کرنا اب ہوا آسان. ابھی جیز کیش ایپ ڈاؤن لوڈ کریں اور اپنا ٹیکس پے کر کے لکی ڈرا میں شامل ہو جائیں اور جیتیں الیکٹرک سکوٹر. آسان پیمنٹس اور ایکسائٹنگ ریوارڈز کے لیے جیز کیش ہے نا.
7: اب اپنی پسند کی شاپنگ کرتے ہوئے بل کی ٹینشن کیوں؟ بس اپنے فیورٹ سٹور پر جاؤ اور یلو کیو آر سکین کر کے 3 ایزی انسٹالمنٹس میں اپنا بل کلیئر کرو, تو جو چاہے خریدو, پیسے آرام سے دے دو ود یلو بائی جیز کیش.
8: This program is brought to you by
9: Hire Kan Naya No Frost IoT Refrigerator Twin Inverter Technology jisse mile maximum cooling aur energy saving. No frost, no worries.
10: Cool King. بجلی کا بل دیکھا, آنکھوں نے ڈبل چیک کیا, پھر بھی شوق سیم اسی بات, لیکن بی پی ہائی.
11: لگاؤ کول کنگ ہیئر آئل اور کول ہو جاؤ. کول کنگ ہیئر آئل, جیسے چلتا پھرتا اے سی.
12: برانڈ نیو ہونڈا سٹی چاہیے ہے, بس 20 دن تک اپنے ایزی پیسہ اکاؤنٹ میں 1,00,000 روپے کا بیلنس مینٹین کریں اور لکی ڈرا میں جیتیں برانڈ نیو ہونڈا سٹی. صرف یہی نہیں, اپنے ایزی پیسہ اکاؤنٹ میں 5,000 روپے ڈپازٹ کر کے پائیں ای وی بائک, آئی فون اور آئی پیڈز جیتنے کا موقع. تو پھر دیر کیسی, کیا پتا اگلے ونر آپ ہی ہو. ایزی پیسہ ڈیجیٹل بینک, ایزی والا بینک.
13: ہاشمی اس پہ ڈیلی لو فٹ رہو.
7: اب اپنی پسند کی شاپنگ کرتے ہوئے بل کی ٹینشن کیوں؟ بس اپنے فیورٹ سٹور پر جاؤ اور یلو کیو آر سکین کر کے 3 ایزی انسٹالمنٹس میں اپنا بل کلیئر کرو, تو جو چاہے خریدو, پیسے آرام سے دے دو ود یلو بائی جیز کیش.